आवाज ओके जुड़े रमंजन जी सलामे जी भाई संगे हाय टासु परुन पर प्रोग्राम टानोई रागली सम दपसी खफा हम नन दो घंटे प्रोग्राम ओके कना प्लीज भाई अविलिया स्टेलर टा सलाम टास स्पेशल सलाम उमर दगन जब नडे रमंजन जी थैंक यू अमजद मुसा हां दगन मैसेज आली गडे रमंजन जी سلام دا سونگ پلے کا خبر شکل پجیدنو پا بندی ولگی دل ولی جاتا پلے کم زیٹ کے لیور پرام سوا بیدہ میں پلے کرو دا سونگ سلام بھائی سنگے شو نائز دا یو منٹ سونگ راس را ختم شو بل سونگ جاتا پلے کم خجی دست کار کو مکنہ چھے یو منٹ جیسے کار کم چستا سو لائف کال طرف تا چکم دنو ہاں بوڑان دکی گم خدای اسو میسیج دیو سلام بھائی سنگھ ہیں شو نائز دا بھائی اخیرہ کی دا سونگ پلے کا نوی شو یاری زرگرہ نوی شو یاری اکسا بلال لگدن نام

0: होप के इन्हें आप अपनी जिंदगी में, अपनी प्रैक्टिकल जिंदगी में लेके आएंगे और अपनी जिंदगी को रोशन, रोहाना और बहुत ही जबरदस्त बनाएंगे। आप मेरे साथ कॉन्टेक्ट कर सकते हैं, मेरे साथ रब्ता कर सकते हैं। यूजल ब्या द खबर कॉल वाला तस बा मोबाइल बंज कमदन खबर बना को यो जो मोबाइल दा से मोबाइल आखवा मोबाइल देखवा मोबाइल बंज कमदन मां खबर उकड़े उस तस जरूरत निश्ते ची ठीक ते करा आओ कसुक अमल के नजमा पदी खबर बज कमदन अमल बो की तस तस जरूरत निश्ते तस पदी मौजूद आशे तस अब अखबल कमदन जर्नल नॉर्मली कम गुफ्तगु दे जर्नल खबर बकावे कॉल्स बमुंग सासु एंटरटेन को जे और कुछ सोख हम शामिल दल गुआड़ी सोख हम रात लल गुआड़ी नुकुरमान तास कांटेक्ट कॉल शे कॉल्स कॉल शे 09382804595 और कुछ सोख मैसेज कॉल गुआड़ी नु मैसेजेस हम तासुर आली गली शे 03077700666 03077700666 अवलने कॉलर बगुर मुंसर सोख राज कम जेना 09382804595 आओ दी सरसरा दगा यो ट्रेक प्रोग्राम के शामिल हो जी लग मस्ती हम पका रखा ना हां मस्ती बहुम कहो जी अस्सलाम वालेकुम जी कॉलर गुरु मुंसर सोख राज अस्सलाम वालेकुम कुरमान सोख रकम जेना
1: मानूर
0: हवा रेकुम नगंदप ना मानूर दगंदप ना मानूर पखेर खे ठीक ठाक है خیر خریدتے ٹھیک ٹھاک داول خان دے بچے مانور چرتا سو قسمت پونے دے رہوتے دکھا سنگا
1: نہیں
0: اردو میں بولو گی یا پشتو میں بولو گی نہیں خیریت دے ٹھیک ٹھاک مانور وائے کنا سو بلغاڑے قربان او آیا وعلیکم السلام وعلیکم السلام وعلیکم السلام ڈیر منانا شکریہ دزان خیال ساتھ چرا لے شامل شو خپل موجود گئے احساس درا کو مانور راغلے خو پوز ہے بھائی دلا او ول کالر وگرو سو گراج زخم زنا جی 09382804595 جی السلام علیکم وعلیکم
1: السلام
0: خیریت لگ تیزی جوندی خبر کوی جی خیریت جی سو خبر کوی خپل خو کل نامہ ماسر شریک کے خپل خور چکم دن ما دا خور ما تا خپل نوم خپل نامه چکم دن وی نو زبا الف پی جنم کنا ما
1: دا دا را پی جنم
0: ها؟
1: شو
0: نیده دا گل شو نیده خیر دی خی ٹک ٹاکی قربان سبل غالی شکریہ ڈیر مانا ریڈیو دے اس آن کو عجیبہ منتقل کر دیجیے

0: ओके जी, कॉलर गुरु मुंगसर सोख राज दिखम जैना सिफर 9 30 280 495 अस्सलाम वालेकुम जी। खैरियत जी, पखैर ना पखैर सोख लकम जैना मनाहिल सोबैना, लेकिन तेज खबर को तमाम जोड़ कम ना नाश्ता ने खड़े सिंगर नाश्ता करे दा, हैवी नाश्ता करे दा, लग लो नाश्ता करे दा, तेज़ नाश्ता करे दा, त्रिखा नाश्ता करे दा का सिंगा
1: वही नाश्ता का बराबर करे खुश
0: बिया होगी शेवी बिया होगी शेवी दा वाले स्टाफ खुश कम ना मोड़ को उनके मेहदा दानो
1: ऐसे वाला तो नहीं
0: नो वाले स्टाफ मेहदा जिकम ना खबर ना खुश कम ना डेर वाला उन्हें खकार है
1: قربان
0: سب شرکے سب
1: الگوڑے
0: تو خان دے
1: وعلیکم
0: السلام وعلیکم السلام جی بل کالر گورو سوکرا زخم زینا 09 30 280 495 نیکسٹ کالر جی السلام علیکم خبر
1: نہ
0: طبیعت خیریت گلے وایا کنا نور اور دن کدا بس پیغام اور کال غاڑے یا سخا غونتے چکم نر میسج با اور کال غاڑے
1: دا پیغام دے بس پل من یو دست کی یو پل مشاران دے خیال ساتھی گوی شوی دا مور پلا دے دے دیا خیال ساتھی مور پلا دا سی میوارا کے نج دا انسان تے یو کرے ملا
0: خدا تبا مکا مور پلا میو نہ دا میو چرتا دا
1: مزا کے
0: وے مور پلا میو خوراک سیزی مور پلار مند خوڑی ہونا شکنا خبر خبر خبر بندن رسی گانا آگے بنے انسان
1: مطلب
0: صحیح سب گول دزان خیال ساتھ
1: اوکے اوکے
0: وعلیکم السلام وعلیکم السلام سب گل راغل جی ہمارا پتہ نہیں کم زیادہ

ओके जनाब समागरानु सगुत्र नुख दरमन दोरिजन को दा सिदा कना छी ओ मेहरबानी बिया दा सुदा केवे चिकला ता सुराशे और डॉक्टर तारिक रहीम से नखपल इलाज के यो अल्लाह पाक ता सुरे शिफाए कामिले दे रखी कना नु यो मेहरबानी बिया दा सुदा केवे छी تاسو بیا دغه پیغام چې کوم دینو نور خلکو ته هم رسوي جی ول چې یو خو پیغام یو خو میسج چاته رسول نو دا پس لکه جاریه کې راځي جی